0: क्या कहने।
1: पढ़ता हूँ जब भी दिल से खुदा के कलाम को।
0: बहुत खूब,
2: बहुत शुक्रिया कारी यासीन साहब। अब मैं उनको दावत सुखन देता हूँ इन अशार के साथ कि तुझसे फरियाद है ऐ गुम्बद खिजरा वाले, तुझसे फरियाद है ऐ गुम्बद खिजरा वाले, तंग करते हैं गुलामों को ये दुनिया वाले, तंग करते हैं गुलामों को ये दुनिया वाले, बख्श देगा उन्हें अब अल्लाह बग़ैर पुरसिश, बख्श देगा उन्हें अल्लाह बग़ैर पुरसिश, जब पुकारेंगे गुनहगार ये मौला वाले। और रहम कर रहमत आलम की कसम है तुझको, रहम कर रहमत आलम की कसम है तुझको, ऐ मोहम्मद के खुदा अर्श मौला वाले। रहम कर रहमत आलम की कसम है तुझको, ऐ मोहम्मद के खुदा अर्श मौला वाले। इन अशार के साथ मैं अनवर कैफी साहब मुरादाबादी को दावत सुखन देता हूँ कि वो नात सरवर कौनैन पढ़ने की सआदत हासिल करें।
0: इस नातिया नशस्त में जो आकाशवाणी रामपुर से नशर की जा रही है, मैं अनवर कैफी मुरादाबाद से हाजिर हुआ हूँ और चार मिसरों में कुछ अर्ज करता हूँ। समाज कीजिए कि आपसे बढ़कर किसकी शान, आपसे बढ़कर किसकी शान,
1: आपसे बढ़कर किसकी शान,
0: आपसे बढ़कर किसकी शान, आप दो आलम के सुल्तान, आपसे बढ़कर किसकी शान, आप दो आलम के सुल्तान, आप दो आलम के सुल्तान, और आपसे ही दीन और ईमान, आपसे ही दीन और ईमान, आप पे सदके मेरी जान, आप पे सदके मेरी जान, आपसे बढ़कर किसकी शान, आप दो आलम के सुल्तान, आपसे ही दीन और ईमान, आप पे सदके मेरी जान। और ये नाते पाक का मतला समाप्त कीजिएगा। अर्ज करता हूँ कि हसरत है कि देखूँ मैं जिधर शाहे मदीना,
1: हसरत है
0: कि देखूँ मैं जिधर शाहे मदीना, आ जाए नज़र आपका घर शाहे मदीना, आ जाए नज़र आपका घर शाहे मदीना। और अर्ज करता हूँ कि मुझ पर हो इनायत की नज़र शाहे मदीना,
1: मुझ
0: पर हो इनायत की नज़र शाहे मदीना, हो मेरी जबीं आपका दर शाहे मदीना, हो मेरी जबीं आपका दर शाहे मदीना। और शेर समाप्त कीजिए कि आँखों में बसे गुम्बदे खजरा का नज़ारा,
1: हाय हाय हाय हाय,
0: आँखों में बसे गुम्बदे खजरा का नज़ारा, आँखों में बसे गुम्बदे खजरा का नज़ारा, रोशन हो मेरे कल्ब व नज़र शाहे मदीना, रोशन हो मेरे कल्ब व नज़र शाहे मदीना। और ये आखिरी शेर इस नाते पाक का के भर दीजिए यूं अपनी मोहब्बत से मेरा दिल,
1: भर दीजिए यूं अपनी मोहब्बत से मेरा दिल,
0: भर दीजिए यूं अपनी मोहब्बत से मेरा दिल, भर दीजिए यूं अपनी मोहब्बत से मेरा दिल, काफी हो यही रखते सफर शाहे मदीना, काफी हो यही रखते सफर शाहे मदीना। और इस नाते पाक का मक्ता अर्ज करता हूँ कि अनवर की तमन्ना है मदीने की जियारत, अनवर की तमन्ना है मदीने की जियारत, अनवर की तमन्ना है मदीने की जियारत, आसान हो जियारत का सफर शाहे मदीना, आसान हो जियारत का सफर शाहे मदीना। हसरत है कि देखूं मैं जिधर शाहे मदीना, आ जाए नजर आपका घर शाहे मदीना।
1: वाह भाई वाह।
0: और चूंकि ये माहे मुहर्रम है और इसमें नाते पाक के साथ साथ सलाम और नात की महफिल सजाई जाती है,
1: जी
0: ताज़ा ताज़ा कुछ अशार सलाम के अर्ज करता हूँ।
1: जी जी इरशाद आली
0: समाप्त कीजिएगा कि पीछे रह जाएं जहाँ दौलत व सरवत वाले,
1: पीछे रह जाएं
0: जहाँ दौलत व सरवत वाले, پیچھے رہ جائیں جہاں دولت و ثروت والے، زندہ دیکھے ہیں وہاں ہم نے شہادت والے، زندہ دیکھے ہیں وہاں ہم نے شہادت والے، زندہ دیکھے ہیں وہاں ہم نے شہادت والے۔ اور شعر نظر کرتا ہوں کہ زندگی موت نہیں رکھتی ہے معنی کوئی،
1: زندگی
0: موت نہیں رکھتی ہے مانا کوئی، زندگی موت نہیں رکھتی ہے مانا کوئی، ہم ہیں اسلام سے ہر درجہ معدت والے، ہم ہیں اسلام سے ہر درجہ معدت والے، اور اس لیے کرتے ہیں ہم پیش درود اور سلام،
1: اس لیے
0: کرتے ہیں ہم پیش درود اور سلام، کربلا والے ہیں ایمان کی حفاظت والے، کربلا والے ہیں ایمان کی حفاظت والے، اور جان انسان کے لیے کر کے فدا زندہ ہیں،
1: واہ واہ واہ،
0: اور جان انسان کے لیے کر کے فدا زندہ ہیں،
1: واہ واہ،
0: جان انسان کے لیے کر کے فدا زندہ ہیں، سرخ روح ہوتے ہیں انسان سے محبت والے، سرخ روح ہوتے ہیں انسان سے محبت والے، جان انسان کے لیے کر کے فدا زندہ ہیں، سرخ روح ہوتے ہیں انسان سے محبت والے۔ اور کہیں اکبر کہیں عباس کہیں قاسم تھے، کہیں اکبر کہیں عباس کہیں قاسم تھے، رن میں موجود تھے مر جانے پہ سبقت والے، رن میں موجود تھے مر جانے پہ سبقت والے، اور ایک سجاد تھے اور دوجے حسین ابن علی،
1: ایک سجاد تھے
0: اور دوجے حسین ابن علی، کربلا میں تھے یہی دونوں امامت والے، کربلا میں تھے یہی دونوں امامت والے، ایک سجاد تھے اور دوجے حسین ابن علی، کربلا میں تھے یہی دونوں امامت والے، اور ایک سجاد تھے اور دوجے حسین ابن علی، ایک سجاد تھے اور دوجے حسین ابن علی، کربلا میں تھے یہی دونوں امامت والے، کربلا میں تھے یہی دونوں امامت والے۔ اور یہ مختاش کرتا ہوں کہ خوشبو تحریر میں یوں آتی ہے میری انور، خوشبو تحریر میں یوں آتی ہے میری انور، خوشبو تحریر میں یوں آتی ہے میری انور، لفظ اللہ نے بخشے ہیں یہ رحمت والے، لفظ اللہ نے بخشے ہیں یہ رحمت والے، خوشبو تحریر میں یوں آتی ہے میری انور، لفظ اللہ نے بخشے ہیں یہ رحمت والے۔ اور پیچھے رہ جائیں جہاں دولت و ثروت والے، زندہ دیکھے ہیں وہاں ہم نے شہادت والے۔ سبحان اللہ بہت شکریہ آپ سبھی
2: انور صاحب۔ یہ شعری نشست رامپور ریڈیو اسٹیشن سے میں ریکارڈ ہو رہی تھی، اور اس کی اختتام کے لیے انور صاحب نے پڑھا، مجھے بھی احساس ہوا۔ اللہ تعالیٰ فرماتا قل لا اسألکم علیہ اجرا الا المودۃ فی القربۃ، اس کے حوالے سے میں بھی اس کو کلوزنگ کرنے کے لیے سلام کے دو تین شعر پیش کروں گا کہ ان کو پہچان لو سرمایہ محشر ہیں حسین، ان کو پہچان لو سرمایہ محشر ہیں حسین، اے مسلمانوں تمہارا تو مقدر ہیں حسین، اے مسلمانوں تمہارا تو مقدر ہیں حسین، خشک ہونٹوں پہ نہ جا مثل سمندر ہیں حسین، خشک ہونٹوں پہ نہ جا مثل سمندر ہیں حسین، اور سن لے اے آب خنک ساقی کوثر ہیں حسین، سن لے اے آب خنک۔

0: to stop publishing television ratings across both news and non-news genres until its license is renewed under the Television Ratings Policy 2026. The government has ordered the removal of the BAT BMS, Epoch iIron, and Losigy apps from the Google Play Store and Apple App Store over security concerns. The action followed after allegations that the applications were being used to remotely disable e-vehicles, including e-rickshaws. Ukrainian President Volodymyr Zelensky today called for protection of Ukraine's skies following the overnight Russian strikes at various parts of the country. 30 people were reportedly killed and around 100 injured in these strikes. In a social media post, the Ukrainian president shared visuals of the aftermath of the Russian strikes in the capital city of Kyiv as emergency and rescue operations are underway. Mr. Zelensky accused Russia of committing a war crime. Russia's defense ministry said in a statement that the bombardment was in response to Ukraine's long-range strikes on its civilian infrastructure. France has reported a sharp rise in deaths during the hottest week of last month's record-breaking heat wave. According to Public Health France, nearly 9,000 deaths were recorded between June 22nd and 28th, about 29% higher than the previous week, indicating at least 2,000 additional deaths. The agency said the figures remain incomplete and the final toll is expected to be higher. Authorities reported significant increases in deaths at private homes, hospitals and care homes, with the Paris region recording the steepest rise. Back home, the southwest monsoon has further advanced into some more parts of Gujarat, Rajasthan and Haryana and remaining parts of Madhya Pradesh today. The IMD has issued a red alert for heavy to very heavy rainfall with isolated extremely heavy rainfall over Gujarat, Konkan, Goa, Madhya Maharashtra, Odisha and West Madhya Pradesh for tomorrow. Meanwhile, heavy rain continued in several parts of Maharashtra today, affecting normal life and disrupting road connectivity in many districts. More from our Mumbai correspondent.
1: Today, several parts of Maharashtra received rainfall, with coastal areas seeing highest amount of rains. Water level rose in rivers of districts of Raigad, Ratnagiri, Sindhudurg and also in Kolhapur. According to IMD, rainfall is expected to intensify in the state from tomorrow till 7th July. Heavy to very heavy rain is likely at several places, while isolated areas over Konkan and the adjoining Ghat regions of Maharashtra may receive extremely heavy rain. Thunderstorms are also likely over parts of Madhya Maharashtra, Marathwada and Vidarbha. The IMD has advised fishermen not to venture into the sea till July 7th due to winds and rough sea conditions. Sangeeta Godbole, Akashwani News, Mumbai.
0: On to sports. In the FIFA World Cup, Australia will take on Egypt in a round of 32 match at Arlington in US tonight. In other round of 32 matches, Argentina will face Cabo Verde at Miami Gardens, while Colombia will clash with Ghana at Kansas City Stadium tomorrow morning. In the Wimbledon Tennis Championships, American Jessica Pegula and Naomi Osaka of Japan have reached the round of 16 in women's singles. Osaka defeated Daria Kasatkina 6-1, 6-3 in just 65 minutes in round of 32 match. Jessica dominated Spain's Buzas Maniero in a 6-1, 6-3 victory. In men's singles, third round of matches, world number one Yannick Sinner is currently facing US player Jensen Brooksby, while Daniil Medvedev is taking on Jan Lennard Struff of Germany. In another third round fixture, Serbian Novak Djokovic is taking on Arthur Rinkonesh of France. Benchmark domestic equity indices ended with modest gains today, extending their rising streak for the third straight session. The Sensex rose 262 points to close at 77,764. And now, before we end the bulletin, the headlines once again. Government says Indus Waters Treaty remains suspended. Pakistan must renounce support to cross-border terrorism. India on track to achieve $1 trillion export target this year, says Commerce Minister Piyush Goyal. Prime Minister Narendra Modi to visit Indonesia, Australia and New Zealand on a six-day tour beginning Monday. Defence Acquisition Council clears procurement proposals worth 52,000 crore rupees to enhance combat readiness. Government to seek explanation from Meta on Instagram ads promoting child sexual abuse. France reports nearly 9,000 deaths during record-breaking heat wave last week. And in FIFA World Cup, Australia to take on Egypt in a round of 32 match at Arlington in US tonight. That is all in the news at 9. Good night.
2: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शगुफ्ता यास्मीन। हुकूमत ने कहा है कि सिंध आबी मुआहिदा मुअत्तल रहेगा। पाकिस्तान को सरहद पार की दहशतगर्दी की हिमायत खत्म करना होगी। कॉमर्स के वजीर पीयूष गोयल ने कहा है कि भारत इस साल $1 खरब मालियत की बरामदात के हदफ को हासिल करने की राह पर गामजन है। वजीर आजम नरेंद्र मोदी पीर के रोज से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड का 6 रोजा दौरा करेंगे। दिफाई साजो सामान की हसूलियाबी की कौंसिल ने जंगी तैयारी को और बेहतर बनाने के लिए 52,000 करोड़ रुपए मालियत की खरीदारी की तजावीज को मंजूरी दी है। हुकूमत ने बच्चों के जिंसी इस्तेहसाल को फरोग देने वाले इंस्टाग्राम एड से मुतालिक मेटा से वजाहत तलब की है। फ्रांस ने गुज़श्ता हफ्ते रिकॉर्ड तोड़ने वाली गर्म लहर के दौरान तकरीबन 9,000 अमवात की खबर दी है। और फीफा आलमी कप में आज रात अमरीका के आर्लिंगटन में ऑस्ट्रेलिया का मुकाबला राउंड ऑफ 32 के एक मैच में मिस्र से होगा। अब खबरें तफसील से। सरकार ने एक बार फिर इस बात का इरादा किया है कि पाकिस्तान की जानिब से सरहद पार दहशतगर्दी की मुसलसल सरपरस्ती के सबब सिंध आबी मुआहिदा मुअत्तल रहेगा। आज शाम नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि सिंध आबी मुआहिदे पर भारत का मौकफ अटल है। उन्होंने कहा कि पाकिस्तान को हमेशा के लिए और मोतबर तौर पर सरहद पार दहशतगर्दी की हिमायत तर्क कर देनी चाहिए। तीस्ता नदी के जामे बंदोबस्त और बहाली के मंसूबे पर जनाब जायसवाल ने कहा कि बांग्लादेश में मंसूबों के लिए भारत की तरक्याती इमदाद बाहमी तौर पर मुत्तफिका रोडमैप पर मबनी है, जिसका बाकायदगी के साथ जायजा लिया जाता है। कॉमर्स और सनत के वजीर पीयूष गोयल ने कहा कि भारत इस साल $1 ट्रिलियन की बरामदात के हदफ को हासिल करने की तरफ गामजन है। सालाना बरामदात की 15% बरामदात पहली सहमाही में ही दर्ज की जा चुकी है। आज नई दिल्ली में तिजारती बोर्ड की मीटिंग में खिताब करते हुए जनाब गोयल ने कहा कि इसके लिए अशिया की बरामदात को $440 बिलियन से तकरीबन $530 बिलियन जबकि खिदमात की बरामदात को तकरीबन $421 बिलियन से तकरीबन $470 बिलियन तक बढ़ाने की जरूरत है। वजीर मौसूफ ने कहा कि भारत की बरामदात से मुतालिक हिकमत अमली मजबूत ज्यादा जामे नुक्ता नजर पर मबनी है, जिसमें हर रियासत, जिला और तिजारती हलका को यकसा तौर पर अहमियत हासिल है। वजीर अजम नरेंद्र मोदी पीर के रोज से इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड के 6 रोजा दौरे पर होंगे। आज शाम नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा में मशरकी उमूर के सेक्रेटरी रुदेंद्र टंडन ने बताया कि जनाब मोदी इस महीने की 6 से 8 तारीख तक इंडोनेशिया का दौरा करेंगे और उनकी असल मसरूफियात जकार्ता में होंगी। अलबत्ता जनाब मोदी वहां के एक सकाफती और तारीखी शहर योग्यकार्ता का भी दौरा करेंगे। जनाब टंडन ने कहा कि दौरे के दूसरे मरहले में वो इस महीने की 8 से 10 तारीख तक ऑस्ट्रेलिया में होंगे। उन्होंने कहा कि वजीर आजम मेलबर्न पहुंचेंगे, जहां वो तीसरी भारत ऑस्ट्रेलिया सालाना चोटी कॉन्फ्रेंस में शिरकत करेंगे। 3 मुल्कों के अपने दौरे के तीसरे और आखिरी मरहले में जनाब मोदी इस महीने की 10 से 11 तारीख तक न्यूजीलैंड का दौरा करेंगे। मशरकी उमूर के सेक्रेटरी ने कहा कि न्यूजीलैंड का उनका दौरा 40 वर्षों में किसी भारतीय वजीर आजम का पहला दौरा होगा। वजीर आजम नरेंद्र मोदी कल राजस्थान और गुजरात का दौरा करेंगे। राजस्थान के दौरे में वजीर आजम जोधपुर हवाई अड्डे की नई टर्मिनल इमारत का इफ्तिताह करेंगे और नजर सानीशुदा उड़ान स्कीम का भी आगाज करेंगे। इसके बाद वो राजस्थान के बालोतरा जाएंगे, जहां वो तकरीबन 1.06 लाख करोड़ रुपए की मुख्तलिफ तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और कई प्रोजेक्टों का इफ्तिताह भी करेंगे। कल गुजरात के दौरे के दौरान भारत के सेमीकंडक्टर मिशन के जिम्न में एक अहम इकदाम में वजीर आजम सनांद में सीजी सेमी आउटसोर्स्ड सेमीकंडक्टर के कल पुर्जों की तरतीब और तजुर्बाती मरकज ओएसएटी का इफ्तिताह करेंगे। ये प्रोजेक्ट इंडिया सेमीकंडक्टर मिशन के तहत मंजूर शुदा इब्तदाई 4 प्रोजेक्टों में शामिल हैं, जिन पर 7,500 करोड़ रुपए से ज्यादा की सरमायाकारी की गई है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने कहा है कि सहाफत को सच्चाई, दयानतदारी और आला तरीन पेशावराना मेयारात के मुताबिक काम करना चाहिए। नई दिल्ली में ऑर्गेनाइजर्स वीकली के 80ویں یوم تاسیس کی تقریب سے خطاب کرتے ہوئے نائب صدر جمہوریہ نے کہا کہ جمہوریت اس وقت پروان چڑھتی ہے جب پریس اپنی ساکھ برقرار رکھتے ہوئے عوام کو باخبر رکھنے کا کام کرتا ہے، سوال اٹھاتا ہے اور باشعور عوامی مباحثے کی حوصلہ افزائی کرتا ہے۔ مرکزی وزیر داخلہ امت شاہ اور زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے آج ایلنینو کی وجہ سے ملک کے کچھ حصوں میں معمول سے کم بارش اور اس کے اثرات کا جائزہ لینے کے لیے ایک میٹنگ کی۔ میٹنگ کے دوران جناب شاہ نے کہا کہ حکومت ایلنینو کی وجہ سے ملک کے بعض حصوں میں معمول سے کم بارش اور ممکنہ خشک سالی کی صورتحال کی مسلسل نگرانی کر رہی ہے۔ انہوں نے وزارت زراعت اور تمام متعلقہ وزارتوں کو چوکس رہنے اور ریاستی حکومت کے ساتھ رابطے میں رہنے کے لیے کہا ہے تاکہ کسانوں کو مناسب فصلوں کے بارے میں مشورہ دیا جا سکے۔ دفاعی ساز و سامان کی حصولیابی کی کونسل ڈی ایس ای نے دفاعی افواج کی جنگ کی تیاری کو بڑھانے کے لیے 52,000 کروڑ روپے مالیت کی کیپٹل حصولیابی کی تجاویز کو منظوری دے دی ہے۔ پیش ہے ایک رپورٹ۔
3: وزیر دفاع راجناتھ سنگھ کی صدارت میں منظور شدہ تجاویز فوج، بحریہ اور فضائیہ کی حرب بندی کی صلاحیتوں میں اضافہ کرے گی۔ بھارتی فوج کے لیے اینٹی انمینڈ ایریل وہیکلز الیکٹرانک وارفیئر سسٹم آکاش ترنگ کی خریداری کے لیے منظوری دی گئی ہے جو فوج کی صف بندیوں کو مؤثر اینٹی یو اے وی تحفظ فراہم کرے گا۔ کونسل نے مین پورٹیبل ٹینک مخالف گائیڈڈ میزائل نظام، درمیانی دوری تک زمین سے فضا میں وار کرنے والے میزائل ہتھیاروں کے نظام، بہت کم دوری تک وار کرنے والے فضائی دفاعی نظام، ٹینکوں کے لیے فعال تحفظاتی نظام اور جیٹ بیسڈ کامیکازے ڈرون نظام کی خریداری کو بھی منظوری دی ہے۔ بھارتی بحریہ کے لیے ملٹی انفلوئنس گراؤنڈ مائن، نیول شپ بون انمینڈ ایریل نظام کی خریداری اور الیکٹرک پروپلجن نظام کے لیے زمینی ٹیسٹنگ سہولت کے قیام کی منظوری دی گئی ہے۔ ادھر بھارتی فضائیہ کے لیے فکسڈ ونگ بیسڈ ہائی آلٹیٹیوڈ سیوڈو سیٹلائٹ کی خریداری کی منظوری دی گئی ہے جو بھارتی فضائیہ کے لیے مستقل انٹیلیجنس، نگرانی، مواصلات اور ریموٹ سینسنگ کے کام انجام دے گا۔ آکاشوانی دلی سے سپرنا سائکیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں فرقان خان۔
2: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ میٹا کی ایک ٹیم نے آج الیکٹرانکس اور آئی ٹی کی وزارت کے حکام کے ساتھ میٹنگ کی۔ یہ میٹنگ بھارت میں واٹس ایپ پر یوزر نیمز فیچر کے رول آؤٹ کے معاملے پر انہیں سمن نوٹس بھیجنے کے بعد ہوئی۔ ذرائع نے بتایا کہ وزارت کے حکام نے اس فیچر سے متعلق سرکار کی تشویش کے بارے میں انہیں آگاہ کیا۔ ذرائع نے مزید کہا کہ یوزر نیمز فیچر سے متعلق تفصیلی وضاحت پیش کرنے کے لیے وقت کی حد 3 دن دی گئی ہے، اس لیے میٹا مقررہ وقت کے مطابق اپنا حتمی جواب پیش کرے گا۔ اسی دوران ذرائع نے یہ بھی کہا کہ الیکٹرانکس اور آئی ٹی کے وزیر اشونی ویشنو نے وزارت کے حکام کو ہدایت دی ہے کہ وہ انسٹاگرام کے ان ایڈز کے معاملے پر میٹا کو سمن بھیجیں جن میں بھارت میں بچوں کے جنسی استحصال کے مواد کو فروغ دیا جا رہا ہے۔ وزارت اس معاملے پر میٹا سے وضاحت طلب کرے گی۔ حکومت نے گوگل پلے سٹور اور ایپل ایپ سٹور سے بی اے ٹی، بی ایم ایس، ایپوکائن اور لاسیجی ایپس ہٹانے کے احکامات جاری کیے ہیں۔ یہ اقدام سیکیورٹی کے مد نظر کیا گیا ہے۔ یہ قدم ان الزامات کے بعد اٹھایا گیا ہے کہ ان اپلیکیشنز کو ای رکشہ سمیت ای وہیکلز کو ریموٹ کے ذریعے ناکارہ بنانے کے لیے استعمال کیا جا رہا تھا۔ اطلاعات و نشریات کی وزارت نے براڈ کاسٹ آڈینس تحقیقاتی کونسل بی اے آر سی کو نیوز اور غیر نیوز دونوں طرح کے پروگراموں میں اس وقت تک ٹیلی ویژن ریٹنگز کی اشاعت کو روکنے کی ہدایت دی ہے جب تک کہ ٹیلی ویژن ریٹنگز پالیسی 2026 کے تحت اس کے لائسنس کی تجدید نہیں ہو جاتی۔ ناگالینڈ کے وزیر اعلی نیفیو ریو نے آج کوہیما میں کھیلوں کے بنیادی ڈھانچے کے 16 پروجیکٹوں کا ورچوئل وسیلے سے افتتاح کیا۔ ان میں کھیلو انڈیا پروگرام کے تحت 4 اور ریاستی فنڈ سے چلنے والے 12 پروجیکٹ شامل ہیں۔ وزیر اعلی ریو نے سوشل میڈیا پر کہا کہ ریاستی حکومت نے معیاری بنیادی ڈھانچہ تیار کر کے اور عالمی معیار کی تربیتی سہولیات فراہم کر کے کھیلوں کے شعبے کو تبدیل کرنے کی خاطر ایک طویل مدتی حکمت عملی تیار کی ہے جس سے کھلاڑیوں کو بہترین کارکردگی کا مظاہرہ کرنے میں مدد ملے گی اور ناگالینڈ اور ملک کا نام روشن ہوگا۔ پنچایت راج کی وزارت نے 16ویں مالیاتی کمیشن کی سفارشات پر تبادلہ خیال کرنے کی غرض سے آج نئی دلی میں